nyame ye wa ye ye fe ye wa ye ye mama hey ye wa ye ye fo ye na kaye die nyame ba pejaye shwe die nyame ye wo die.